0: मतलब ये कि कभी कभी कुछ और करने का अगर दिल चाहता है, या अपनी कोई खुशियां हैं, या अपनी फैमिली से कुछ रिलेटेड चीज़ें हैं, या कोई पैशन है आपकी ज़िंदगी का, वो उस पर कहीं कॉम्प्रोमाइज़ तो नहीं करना पड़ता। तो डिपेंड करता है कि जिस किस्म का आपने शरीक सफ़र, शरीक हयात चुना है, जो भी आपका पार्टनर है, इसके बारे में बातें हुई हैं या नहीं हुई, आगे कैसे काम चलेगा, फाइनेंशियल एस्पेक्ट्स को कैसे देखा जाएगा, घर की ज़रूरियात को, या रोल डिफाइन हुए हैं या नहीं, और इसमें आपका जो काम है, अगर कोई डॉक्टर है, कोई यू नो आर्टिस्ट है, या जो भी उनका एक काम है, उस काम को कैसे एडजस्ट करेंगे अपने गोल्स के साथ। तो होगा सब फ्री विल के अंदर। रब इंसान को उसने फ्री विल देकर पैदा किया है, इसी वजह से उसका हिसाब किताब है। तो ज़िंदगी में भी कभी कुछ दे कर, कभी कुछ छोड़ के, या कुछ थोड़ा बहुत रख के, थोड़ा बहुत दे के, ये मामलात इस तरह चलाए जाते हैं कि एक फ्री विल की इन्वायरमेंट, वो शादी शुरू ही फ्री विल से हुई है। कोई भी काम, बाय द वे, बिजनेस पार्टनर हों, जॉब्स हों, कुछ भी हों, जैसे शुरू में अगर आपने कर भी इसलिए लिए हैं कुछ चीज़ें जो कि आपको नहीं समझती, लेकिन आगे जाके जैसे वो, इसीलिए तो शादियां, रिश्ते टूट जाते हैं कि जब आपको समझ आने लगता है, शऊर आपको आता है, उस वक्त आपको पता चलता है मैं तो वो बंदा या बंदी ही नहीं हूँ, मेरा तो ये काम है या नहीं है, मेरे लिए तो चैलेंज है ये, मेरे लिए तो ये आसानी से मुझसे नहीं हो रहा, या मेरे लिए इतना स्ट्रेस जो हो रहा है क्योंकि हम साथ मिलकर नहीं चल रहे, या कम्युनिकेशन नहीं हो रही, या गोल एक नहीं हो रहा, या अपने अपनी खींचातानी बीच में से शुरू होगी ये, तो मैं तो इसको अफोर्ड ही नहीं कर सकती या कर सकता, तो फिर आगे जाकर मसाइल पैदा होंगे। इसलिए रब आपको बेसिक्स में सोच समझ कर, दिमाग को इस्तेमाल करके, आपकी मर्ज़ी के बिना कुछ नहीं हो सकता, ये कानून के अंदर है। तो जब आप ये सारी चीज़ें फ्री विल से होंगी, तो आहिस्ता आहिस्ता जब आप अपनी खुशी से कोई चीज़ करते हैं या अपनी मर्ज़ी से करते हैं ना, तो फिर आप एडजस्टमेंट्स भी आराम से कर लेते हैं। लेकिन जब आप अपनी मर्ज़ी से कोई चीज़ नहीं करते, कॉम्प्रोमाइज़ करके करते हैं, तो फिर आगे एडजस्टमेंट्स नहीं करते आप। जो कुछ भी आप करते हैं वो कॉम्प्रोमाइज़ की कैटेगरी में जाता है, और उससे रिजेंटमेंट बढ़ती जाती है, और उससे स्ट्रेस लेवल बढ़ता जाता है, और फिर जो है वो एक दिन पटाखा बोल जाता है हमारा या रिश्ते का। नहीं, ऐसे ही सीक्वेंस होता है,
1: बिल्कुल ऐसे ही होता है। असल में आजादा ने, मैं इस लिहाज से खुश हूँ कि जैसे पठानों में हमारा जो अपना कल्चर है पठानों का, तो उसमें मर्द काफी, यानी दे आर वेरी डोमिनेटिंग, उनका अपना एक तरीका होता है, तो उस लिहाज से ज्यादातर औरतें यही कहती है कि हमारी अपनी फ्री विल बिल्कुल जैसे खत्म हो गई है।
0: आपने ना बात शुरू की पठानों से, तो सच बात यह है जो मैंने एक दफा खान जी से कहा था, उन्होंने कहा था जी शादियां जो है ना वो अपने बरादरी में होनी चाहिए, पठानों में होनी चाहिए, तो मैंने कहा जी वो क्यों कहते हैं, खून की वजह से, और उस ज़माने में इतनी हमें समझ नहीं थी कि रेस मैटर करती है तो क्यों करती है, या यू नो इसमें आसानियाँ कौन सी हैं इसके अंदर ये वो। तो उन्होंने कहा जी क्योंकि पठान जो हैं वो बहुत एक यू नो मार्शल कमाल कौम है। तो मैंने आगे से कहा वैसे हाँ जी हिस्ट्री को पढ़ने से तो पता चलता है, तो बदवाएँ हैं सारे हम। अरे मूसा अलैहिस्सलाम को क्या हमने खुदा के साथ, जो क्योंकि ज्यूस से आए ना सारे पीछे से, डिसेंडेंट ज्यूस के हैं जो पठान से, तो मैंने कहा पीछे से तो ज्यूस से आए हैं सारे, ज्यूस जो थे तो द वन हु रेसल्स विद गॉड, इन्होंने तो हर कानून रब ने कहा था फलां दिन, और हमें चेक करने के लिए सिर्फ कहा कि मछलियां उस दिन ना पकड़ना, हमने किया बछड़ा बना के उसकी पूजा की फोर फादर्स ने, सांबरी भाई और बाकी जो मामला थे सारे के सारे। तो हिस्ट्री तो ये बताती है कि हमको बहुत नेक लोग नहीं है। ये मैंने उनको बताया जब मैं 22 साल का था, कप्तान ही था मैं, पर मैंने कहा था ये किस बात का जोम है भाई, आप लोगों को पठानों को फलां जोम है और फलां का जोम है, रब ने ठीक है आप एक कास्ट में क्रीड में पैदा हो गए हैं, इस क्रीड में जैसे हर जो भी कौमें होती हैं उसमें आपको कुछ पैकेज डील में मिलती है, ये भी एक रब ने ना डिफरेंट इंसानों को डिफरेंट पैकेज डील्स में पैदा किया है, एक ही रंग में नहीं पैदा किया, क्योंकि यू नो एक वो मैं कहता हूँ ना, अगर एक ही सब्जियाँ जो है ना ग्रीन रंग की होती तो वेजिटेबल मार्केट कितनी बोरिंग होती ना, तो बिल्कुल। और हर कलर की अभी वो बताते हैं जी कि उसकी जो अफादियत है या जो उसके बेनिफिट्स हैं हेल्थ के, वो टोटली डिफरेंट है सिर्फ कलर्स की वजह से भी। तो ये सारी बातें फिर आहिस्ता आहिस्ता समझ आती हैं कि उससे आपके फ़ायदे ज़रूर होते हैं उसमें, आपके अगर फैमिली में करते हो, अगर आपकी फैमिली वैल्यूज़ है, इसीलिए कहा गया कि क्या तीन चार चीज़ें क्राइटेरिया इंसानों को अगर रिश्ते करने हैं दुनिया में, तो आपने हसब नसब देखना होता है कौन कहाँ से है, कैसे पला बड़ा हुआ, क्यों ये देखा जाता है, इसलिए कि आपका माइंडसेट कैसे बना है, आपका फाइनेंशियल हैंडलिंग कैसे बनी है, ये देखना है किस घर में किस एनवायरनमेंट में पैदा हो, ताकि कंपैटिबिलिटी देखी जा सके, दीन देखा जा सके कि आगे जाके रिफ्ट ना क्रिएट हो। ये तो शिया सुन्नी आपस में शादी करते हैं, उस वक्त इश्क के मारे होते हैं, वो उनको फ़र्क ही नहीं पड़ रहा होता, बाद में एक मेरे कितने जानने वाले हैं बच्चों को कोई अपना शिया की तरफ खींच रहे हैं स्कूल ऑफ थॉट, और कई जो हैं वो सुन्नी हालांकि सिर्फ सुनी सुनाई से सुनी है वो, और उन्होंने भी सिर्फ शिया फॉलो कुछ नहीं करते, वे बेसिक चीज़ें करते हैं, लेकिन वो इतना बड़ा मसला खड़ा हो जाता है कि बच्चे जो हैं वो दोनों को छोड़ देते हैं। इस किस्म के भी लोग हैं वो बिल्कुल यू नो हट जाते हैं तमाम चीज़ों से। तो शुरू में जो जज्बात आपके होते हैं, ये सारे शादी जो है ना वो एक रिस्पॉन्सिबल काम करने की चीज़ है, जब आप वो करेंगे तो फिर चीज़ें उस हिसाब से आप डील भी करेंगे। तो ये इसके अंदर रीजंस हैं। और पठानों में के कल्चर में जैसे आपने कहा कि मेल डोमिनेटिंग सोसाइटी है, तो आहिस्ता से देखें, मैं आपको अपनी सिर्फ बाकी बातें तो नहीं बता सकता, मेरी फैमिली में जब हम बड़े हुए और कंट्रोल हमारे हाथ में आया, ठीक है, और कंट्रोल मैंने उस वक्त नहीं हाथ में लिया जब खान जी फौत हो चुके थे, कंट्रोल मैंने उस दिन से हाथ में आहिस्ता आहिस्ता लेना शुरू कर दिया था जब मैं अपने जोगा हो गया था, जब मैं अपने पैसे कमाने शुरू हो गया था, जब मैंने एक यू नो एक ऐसी रिस्पॉन्सिबल किस्म की मैं जॉब कर रहा था जिसमें मैं इतने लोगों का के लिए रिस्पॉन्सिबल था, तो और फाइनेंशियल मेरी फ्रीडम जो है वो बेहतर होने शुरू होगी, तो मैंने आहिस्ता आहिस्ता अपना जो वेट है ना वो चीज़ों पे पुट ऑन करना शुरू कर दिया, क्योंकि मुझे ये समझ आ गई थी बायोलॉजिकली स्पीकिंग खान जी ने तो टूर जाना है जल्दी जल्दी, ठीक है, ही वाज़ ऑलरेडी, उनका तो जो इंश्योरेंस करने वाला बंदा भी आया था, तो जब उसको लेके आए बैठे जी पहली दफ़ा इंश्योरेंस करने के लिए, तो उन्होंने कहा जी लगते तो क्योंकि थोड़े यंग थे, तो जब उन्होंने कहा अब उन्होंने बताया 1920 या 21 तो उसके दो पाँव के नीचे से निकल गई ज़मीन, उसने आगे से कहा बाबा जी आप तो पहले से ओवर जा रहे हैं दुनिया में, इंश्योरेंस किस बात की करनी है। और एज के हिसाब से उनकी माशाल्लाह से जब हम छोटे बच्चे थे तो इतनी एज थी कि हमारे स्कूल का जो बर्सर था तो उन्होंने मुझे, मैं ऐसे गुजर रहा था उनका बेटा मेरे साथ पढ़ता था, तो मुझे बुलाया, मैं कहा जी, कहते हैं आपके दादा आए हुए थे फीस देने के, मैं कहा दादा नहीं भाई मेरे फादर हैं। दादा क्या मतलब बच्चे, तो मुझे समझ आ गई थी कि बाबा जी कहते तो रहते हैं कि तुमने सब पीछे संभालना है, पठानों में बड़ा बेटा सब कुछ होता है तुम्हारे लिए, हमने बड़े कुदरत के कानून तोड़े, ठीक है, बड़ी चादरें हमने चढ़ाई जाके और पीरों फकीरों पे हम गए, तो अब तुमने आगे से ये बच्चे वो बच्चे संभाल रहे, मेरी जिम्मेदारी मेरे से पूछ के किए थे आपने, ठीक है। खैर तो मुझे समझ आ गया कि आगे जो है ना मसाइल पैदा होना शुरू हो गए, तो फिर मैंने चीज़ों को हैंडल करना और कंट्रोल करना शुरू कर दिया, और उस पलड़े में मैं जोर डालता था जिसमें आगे से मुझे बेहतर फ्यूचर नज़र आता था। तो बिल्कुल इसी तरह आहिस्ता आहिस्ता, जैसे बहनों की एजुकेशन उससे पहले नहीं कराई जाती थी, मैंने कहा नहीं कराएंगे जी, तो फिर पढ़ाई शुरू हो गई, किसी ने बैचलर्स किसी ने मास्टर्स जो भी करना था वो किया, फिर जब वो नहीं रहे, और उसके अलावा मैंने कुछ और लोगों के लिए भी दुआएं की थी कि मेरे रब मेरा रास्ता आसान करो, इस रास्ते में जो जो आता है उसको उठा ले, ठीक है, और ऐसे ऐसे उठे लोग।
1: अल्लाह आपकी जुबान क्या
0: नहीं, क्योंकि भाई मेरे लिए मुश्किलें कर रहे हैं ना, मतलब मैं टाइम भी लगा रहा हूँ, एफर्ट्स भी लगा रहा हूँ, जान भी मार रहा हूँ, फाइनेंसिस भी लगाने की कोशिश कर रहा हूँ, मैं सिस्टम भी बनाने की कोशिश कर रहा हूँ, वो निकम्मे कुछ कर नहीं रहे, बस सवाए इसके कि ऑब्स्ट्रक्शन खड़ी है सामने। अब वो घबराते भी हैं डरते भी हैं सामने आने से, लेकिन वो रिजिडिटी इतनी ज़्यादा है, और उनका कसूर थोड़ी है, वो तो हज़ारों सालों से है ना हमारे अंदर। तो उसके बाद जो अगली जनरेशन है उसमें जो एजुकेशन करनी थी बच्चों को बाहर यू नो बच्चियों को भी बाहर निकाल के उनको पढ़ने देना था, यूनिवर्सिटीज़ में जाने देना था, वहाँ उन्होंने रहना भी था, वो भी हुए, इनमें से जो शादी के काबिल थे, जो नहीं इस काबिल थे उनके लिए नहीं, मैंने उन्होंने जब कहा कि हम नहीं इस काबिल, या पेरेंटली लगता था उनके रिजल्ट से, मैंने कहा ठीक है नहीं करते, और जो उस काबिल थे और वो करना चाहते थे तो उनकी कराई, रब के कानून के हिसाब से, ये ज़ोर ज़बरदस्ती थोड़ी रब देखेगा जी आप पठान है या मेल डोमिनेटिंग सोसाइटी में है, मैंने दुनिया को हिसाब देना है या रब को देना है। तो दुनिया अब से वैसे ही अगर मैं बहादुर बन के फिरता रहूँ और मैं आवाज़ भारी कर लूँ या डाडा हो जाऊँ या पैसे दिखा के मैं लोगों पे ज्यादतियाँ करता रहूँ और दुनिया के सामने मैं बहादुरी दिखाता रहूँ और जो असल जगह जहाँ बहादुरी दिखानी है जहाँ मुझे स्टैंड लेना है मैं वो स्टैंड ले ही ना सकूँ, और दुनिया तो मेरे हिसाब से बहुत कम ऐसे लोग हैं, दुनिया ने ना ये बड़ी इंपॉर्टेंट बात है, ये जो लोग कहते हैं जी दुनिया क्या कहेगी, लोग क्या कहेंगे, दुनिया की जी बड़ी सुननी पड़ती है, दुनिया का बड़ा प्रेशर होता है, देखें ये जब ये सब नाबालिग लोगों की बातें, ये उन लोगों की बातें जिन्होंने अपने जोरे बाजू से कुछ कमाया नहीं है, सेल्फ मेड लोग नहीं हैं, उन्होंने अपनी ज़िंदगी में अपने लिए और लोगों के लिए आसानियां नहीं पैदा की, अपना रोल जो है उसको डिफ़ाइन नहीं किया और उसको प्रॉपरली उसको आपने परफॉर्म नहीं किया, और ऐसी जगह आपने नहीं बनाई जहाँ पर आप ज़िंदगी में आसानी और चेंजेस पैदा कर सकें। तो दुनिया को अगर मेरे सामने आना है और वो इतना उसने मैटर करना है, तो मैं जिसको दुनिया समझता हूँ उस दुनिया को पहले क्वालिफाई करना पड़ेगा। मैंने एक स्टैंडर्ड बनाया हुआ है, दुनिया की इतनी औकात नहीं है कि वो स्टैंडर्ड बनाए जिसके उसने तो जो स्टैंडर्ड बनाया था वो तो मैं कभी भी क्वालिफाई नहीं कर सकता था। मैं कहाँ से जहाज़ और गाड़ियाँ और घर और अजीब अजीब ड्रामे करता रहता और हराम करके या गलत काम करके मैं पहले तो पैसे कमाऊं, फिर उसके बाद मैं उससे खिलवाड़ करूं, फिर उसके बाद मैं रिश्वतें दे के और गलत काम करके मैं एक बड़ा सी ऑर्गेनाइजेशन बनाऊं ये सारे काम करने के लिए, और उसके बाद फिर मैं मर जाऊं और उसके लिए मेरे मुझे हाथ पैर पड़ जाएं और पीछे जो हराम खाते हैं उनकी भी ज़िंदगियाँ बर्बाद हों, तो मैं इस काम के लिए, ये तो दुनिया के स्टैंडर्ड मुझको नहीं चाहिए। तो मैंने अपने सक्सेस का स्टैंडर्ड बनाया, इफ़ आई एम एबल टू लिव माई लाइफ द वे आई वॉन्ट टू लिव, अपने बेसिक खर्चे मैं बेसिक चीज़ें पूरी कर सकता हूँ, मैं एक फैमिली, दो फैमिली, तीन फैमिलीज मैं जितनी अफोर्ड कर सकता हूँ मैं उतनी फैमिली साथ साथ दोस्तों की, लोगों की, जो नीडी लोग हैं उनकी भी साथ साथ बनाता चला गया। तो अब दुनिया मेरे बारे में क्या कहती है, पहले दुनिया मेरे सामने बैठे, दुनिया तो कभी खुद सामने नहीं आती ना, वो आगे एक बंदा बताती है हमेशा या सोसाइटी बताती है, तो पहले सोसाइटी को ना अपनी औकात बतानी है कि इसने क्या किया, ये शुरू कहाँ से हुई थी, उसने किया क्या, फिर मैं बताऊँगा मैं कहाँ से शुरू हुआ था, मैं यहाँ से इस वीकनेस से शुरू हुआ था, इन 5 रुपए से मैं शुरू हुआ था जो मेरे पास नहीं थे और मैं यहाँ तक पहुँचा। अब आपकी क्या औकात है, अब आप बताएंगे सोसाइटी वाले जो हैं या सोसाइटी जो है वो मुझे बताएगी कि दुनिया की वैल्यू मैंने सेट करनी है। ये दुनिया का हवा जो है ना, आपको इस बबल को ना फाड़ना पड़ता है कि कौन दुनिया भाई, कोई एक आदमी इस काबिल हो। मैं अपनी पूरी ज़िंदगी में 8-10 लोगों को मिला हूँ जिनको मैं, जिन्होंने कोशिश की हैवानी हालत से इंसानी हालत में आने की, जिन्होंने इस काबिल हैं कि उनको रोल मॉडल किसी एक चीज़ के लिए बनाया जाए, ज़िंदगी के एक एस्पेक्ट में उन्होंने एक्सेलेंस अचीव की, उनकी कोई से है, मैं उनकी इज्जत करता हूँ। जो इस वक्त दुनिया में लोग हैं मैं उनकी बात करूँ, जो दुनिया से चले गए उनकी बात नहीं हो रही, वो तमाम लोग जिन्होंने अगेंस्ट ऑल ऑड्स कुछ बनाया कंस्ट्रक्टिव या प्रोडक्टिव, किसी इंसान के लिए भलाई की या अपनी कुछ बेहतर चीज़ें की और कोई ऐसा काम दुनिया में करके गए या कर रहे हैं जिसकी वजह से उनकी इज्जत बनती है, कुल 8-10 ऐसे लोग हैं। ये लोग जब मेरे सामने बैठेंगे या मुझे चैलेंज करेंगे तो फिर मैं इनको बताऊं कि जी सर ऐसे हुआ या मैडम ऐसे हुआ और मैं ये करने की कोशिश कर रहा हूं और ये बात। सिर्फ इन 10 लोगों को मैं दुनिया समझता हूं, बाकी लोगों को मैं ज़्यादातर को बेचारे समझता हूँ, मुझे उन पर तरस आता है। और कुछ ऐसे लोग हैं जो कुदरत के कानून में किताब के मुताबिक चौपाए से भी बदतर हैं हैवानी हालत में। तो पहले तो ये दुनिया इस तरह क्वालिफाई करे कि मैं इनको इसको कुछ समझूं, फिर उसके बाद से मेरे से क्वेश्चन आंसर करें। ये बिल्कुल ऐसा है कि एक आदमी, हम में से बहुत सारे लोग ऐसे करते हैं, गांधी साहब ने 40 साल फर्ज करो एक काम में, एक चीज़ की खोज में गुजारे, एग्जाम्पल साथ दे देता हूँ, और उन्होंने वो कुछ कंक्लूजन पर पहुँचे और उन्होंने किताबें भी लिखी, उन्होंने बहुत सारे लोगों की ज़िंदगी भी आसान की, उसमें बहुत सारी गलतियाँ भी होंगी, ऑफकोर्स इज़ अ ह्यूमन बींग, लेकिन जिस मकसद से वो निकले उस मकसद के लिए लोग उनको कत्ल भी करना चाहते हैं, और बहुत सारे छोटे छोटे बच्चे भी जो हैं जिनको कंडीशनिंग किया गया है किसी मदरसे से या किसी जगह से, वो उठ के खड़े होते हैं और कहते हैं जी ये जो हैं वो दहरिए हैं, ये वाजिबुल कत्ल हैं और उन्होंने फलां वाली बात ऐसे की। आपकी औकात ही नहीं है क्या आप गांधी साहब जैसे? पहले तो आप 30-40 साल उस काम में रहें, पहुँचें, समझें, उनका पॉइंट ऑफ व्यू समझने के काबिल हों, इतनी आप औकात बनाएं, फिर उसके बाद किसी एक जगह के ऊपर सामने आए, मुनाजरा करें उनके साथ, बैठ के बात करें कि ये मेरा पॉइंट ऑफ व्यू है, ये उनका पॉइंट ऑफ व्यू है। उसके बाद भी आप उनको वाजिबुल कत्ल या उल्टी सीधी बातें नहीं कर सकते, उन्होंने अपने कंक्लूजन निकाले हैं। आप बताइए आपने 30-40 साल इस अरक्रेजी जो की है इस रास्ते में, उससे क्या कंक्लूजन निकला? एक स्कॉलर को स्कॉलर चैलेंज करेगा, बच्चा नहीं कर से उठ के चला जाएगा जिसको कख नहीं पता किसी चीज़ का, और ना उसको पता है कि ये बात किस कॉन्टेक्स्ट में कही गई है और किस वजह से कही गई। ये मैं उनके साइड नहीं ले रहा, मैं दुनिया में कोई भी आदमी जो कुछ भी कर रहा है, आप स्टीवन स्पीलबर्ग को एक आज या बच्चा उसे कहने जी काम ऐसे नहीं ऐसे होता है, कुछ दिनों के बाद उसको लग पता जाएगा उसके लिए उसने क्या बनाया है, क्या दिखाया है। सिर्फ डायरेक्टर का स्टूडेंट होना या डायरेक्शन सीखना क्वालिफिकेशन नहीं है उसके लिए, बहुत जब वो जाएगा बनाएगा मामलात आएंगे चीज़ें बनाएगा, पहला ऑस्कर ले, दूसरा ले, तीसरे ले, चीज़ें दिखे बनाए, फिर आहिस्ता आहिस्ता जब इस काबिल हो के स्टीवन स्पीलबर्ग उसको कुछ समझे तो फिर वो आपस में बात करने के काबिल हैं। हमारी दुनिया में और सोशल मीडिया और डिजिटल मीडिया की दुनिया का मसला ये है कि हर बंदा, वो गाँव में ना बड़ी अजीब सी मिसाल थी, घर में दोबारा कोई उसको खाना नहीं देता, सालन मांग ले तो वो नहीं देते, लेकिन ये भी सोशल मीडिया पे बैठ के तो ऐसी ऐसी बड़ी बड़ी अजीब अजीब बातें करते हैं और कोई क्वालिफिकेशन उनकी ऐसी नहीं होती है। सच पॉइंट देना अगर आपने तो उसका एक तरीका है, डिसएग्री करना है तो आपने एक तरीका है, लेकिन बदतमीज़ी, बदतहजीबी और इस काबिल होना कि आपकी भी कोई वेटेज हो किसी इंसान की ज़िंदगी में, ये बिल्कुल ज़रूरी नहीं है। मैं चाहे जो भी आदमी हूँ, मैं आज़ाद साहब के बारे में बात कर रहा हूँ, ज़रूरी नहीं है कि मैं हर बंदे की ज़िंदगी में कोई इंपॉर्टेंट आदमी हूँ। मुझे आई एम वेरी कंफर्टेबल विद इट, मुझे कोई नहीं जानता है तो बहुत अच्छी बात, मुझे किसी महफिल में जाता हूँ, आज जैसे अफशान जी ने भी बात की थी, किसी भी महफिल में जहाँ क्वेश्चन आंसर्स हो रहे, तो मैंने कभी उठकर कोई सवाल नहीं किया। पिछले 20 साल हो गए मुझको इस काम में भी, लोग मुझे सुनना भी चाहते हैं, मुझे पता है वो कहते भी हैं सर आप अपना भी कोई पॉइंट ऑफ व्यू दीजिए, कभी कहते हैं जी आप इनका इंटरव्यू कर लीजिए, कभी कहते हैं जी फलां जगह पे आके आप टॉक दे दीजिए। मैं बिल्कुल नहीं बात करना चाहता, क्योंकि मेरे पास अपना एक प्लेटफॉर्म है, मुझे जो बात करनी होती है मैं इस पर कर लेता हूँ, जिसको सुनना है इस पर सुन लें, कोई क्वेश्चन है तो आ जाए, कोई मसला है कोई परेशानी है तो ऑन एयर आएँ और मुझसे बात कर लें। तो बिल्कुल इसी तरह अगर आप एक जगह बनाएं अपनी और वहीं बात करें, और बाकी जगहों से आप ज़िंदगी में सीखते हैं वो उनका प्लेटफॉर्म है, वहाँ वो लोग बात करते हैं, आप सुनने जाना चाहते हैं तो सुने, आप यू नो सोशल मीडिया पे उनको देखना सुनना चाहते हैं तो उनका पर्सपेक्टिव ले लीजिए। मैंने कभी ज़िंदगी में किसी बंदे पर फतवा नहीं लगाया, मैं जब नहीं समझता था तब भी डॉक्टर इसरार अहमद साहब से लेके मैं हर बंदा जो कि रिलीजियस जो स्कॉलर्स थे मैं सुन लिया करता था, उनकी बात भी सुनता था। मैंने कभी किसी बंदे को अब पर्सनल लाइफ में अगर उन्होंने कोई ऐसी चीज़ की जो मैंने उनको करता हुआ देखा तो मुझे मैंने लगा कि करनी और कथनी में फ़र्क है, उसके अलावा मुझे नहीं याद पड़ता मैंने कभी किसी बंदे को। अभी ट्रंप साहब के बारे में कितने लोग क्या कुछ कह रहे हैं, मैं उन्हें कह रहा हूँ भाई एक आदमी जब कुछ करेगा, अभी दुनिया में बड़ी सारी चेंजेस आनी है तो वो गलतियाँ भी करेगा, बुराइयाँ भी उसके अंदर होंगी, कमज़ोरियाँ भी होंगी, बहुत सारी चीज़ें वो साथ साथ सीख लेगा। तो बिल्कुल इसी तरह, लेकिन इस दफ़ा उसका वोट बनता था तो दे दिया, पिछली दफ़ा वो डेमोक्रेट्स का बनता था हम कुछ सोच रहे थे उन्होंने नहीं। मैंने तो ये नहीं देखा मर्द है औरत है काला है गोरा है चिट्टा है, इन तमाम चीज़ों के बजाय कौन क्या करना चाहता है, इस वक्त नीड क्या है इस आवर की इस वक्त की, तो उसके हिसाब से मैं चीज़ें करता हूँ। और ये बिल्कुल बेसिक वो चीज़ें हैं जो मैं करता हूँ, क्योंकि समहाउ मेरे दिमाग में ये बात कहीं बैठ गई है कि मुझे इन चीज़ों का हिसाब देना है बस। और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us। इसके अलावा अगर आप पोइम्स सुनना चाहते हैं नज़में सुनना चाहते हैं तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है एंड्रॉयड है ब्लैकबेरी है स्मार्टफोन्स हैं वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद। तो हम याद रखिएगा ज़िंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।
2: This program will continue after the break. Continue listening to Inspire FM.
3: Inspire FM.
4: Inspire 105.1 FM.
5: السلام عليكم ورحمة الله وبركاته بسم الله الرحمن الرحيم قال النبي صلى الله عليه وسلم من يحرم الرفق يحرم الخير that whoever is deprived of gentleness is deprived of good.
6: Landlords, let us take away the hassle of letting your property. Our comprehensive services include tenant vetting, rent collection and service charges, maintenance and repairs. Ideal Properties has two branches and have been established over 20 years and have gained a wealth of knowledge and experience.
7: If you are thinking of selling or letting your property, then speak to a member of our knowledgeable team about a free no-obligation market appraisal.
6: We can also offer guaranteed rental income.
7: Contact us on either Luton 721110 or 696050. Ideal Properties. Service with a smile, whatever your needs.
8: Biscard Pharmacy, your one-stop health and beauty pharmacy in Luton. Stockist of over 8,000 health and beauty products. At Biscard Pharmacy, we offer a range of services, including health advice and repeat prescriptions for collection and delivery to your home. We also offer a Hajj and Umrah vaccination. Come in and see us and ask about our stop smoking service. We're open 7 days a week till late, including bank holidays. Biscard Pharmacy, 157A Biscard Road, Luton. Call 457709.
9: Rishta Networking is back in a brand new location at the Amberley Gardens Marquee in Bedford. If you're looking for a spouse in a respectful, halal environment, join us for an organized matrimonial networking event designed for serious marriage-minded Muslims. You'll have the chance to meet up to 50 potential matches in a safe, structured and comfortable setting and also enjoy a delicious three-course meal. Join us on Saturday, 12th of September from 11:30 a.m. to 4:30 p.m. at the Amberley Gardens Marquee in Bedford. Limited seats are available, so register now at rishta-networking.co.uk.
10: Bollywood drama meets Hollywood glamour at Hero Saab, Leighton Buzzard's unique cinematic dining experience. At Hero Saab, we serve star-studded Indian classics, including sizzling street food, comforting curries, and so much more. Whether you're dining in at A5 Watling Street in Leighton Buzzard or ordering for collection or delivery, view the menu and book online at herosaab.co.uk or call 01525 643 929.
11: Can you imagine a child growing up without the love and protection of their parents? Over 39,000 children in Gaza have lost one or both parents in the most brutal circumstances, and many of them have permanent injuries. Agosh UK, Al Khidmat Foundation, has launched its Gaza Orphan Care Programme. Sponsor an orphan in Gaza for £42 per month or at agoshuk.org.
12: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے اونلی آن انسپائر ایف ایم
13: From the studios of Inspire FM, the time is now 12:30.
12: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے اونلی آن انسپائر ایف ایم
14: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe ji, aap bol ke lab azad hain tere.
0: To agar mujhe koi galti karni hai, koi burai karni hai, to uske jo consequences hain, wo mujhe pata hai. To dunia ke liye utna kar jitna tujhe usme rehna hai aur گناہ اتنا کر جتنا تجھ میں عذاب سہنے کی طاقت ہے تو میں کوشش یہ کرتا ہوں کہ میں جب بھی قدرت کے قانون کے خلاف چلوں تو اس کی سزا مجھے پتہ ہونی چاہیے کیا ہے اور پھر میں اس کو ہینڈل کر سکتا ہوں کہ نہیں رشتوں میں بھی میں یہی کرتا ہوں فائنینشیل چیزوں میں یہی کرتا ہوں میں وہی کمٹمنٹ کرتا ہوں جو میں پوری کر سکتا ہوں اور جب تک میں وہ پوری نہیں کر سکتا میں نہیں کرتا اور بتانے کی کوشش کرتا ہوں کہ یہ کیونکہ یہ بات میں نے حضور پاک سے سیکھی کہ اپنے مال کو اس کا عیب بتا کر بیچو تو اگر میں خود کو ایک پروڈکٹ یا ایک سروس سمجھتا ہوں تو میں ہر بندے کو اپنی اسٹرینتھ اور اپنی بہت ساری ویکنسز بتاتا ہوں تاکہ بعد میں کوئی بندہ بھی یہ کہے ایسے تھا ویسے تھا یہ کہہ دیا تھا زیادہ تر وہ سب آپ کی اپنی بنائی ہوئی ازمپشنز ہوتی ہیں میں نے کیوں کہ حساب دینا ہے اور رب کہتا ہے کہ بندوں کے بیچ میں جب بھی کوئی معاملہ ہوگا تو تم نے وعدہ کیا کیا ہے یا تم نے کیا کمٹمنٹ کی ہے اس کے حساب سے ہوگا وہ غلط ہے یا صحیح ہے وہ دو بندوں پہ ڈپینڈ کرتا ہے یا وہ ایک آرگنائزیشن میں ہے تو اس کے حساب سے ڈپینڈ کرتا ہے رب ان معاملات میں نہیں آتا تو آپ کا کام ہے کہ آپ نے جتنا بولا ہے اتنا کرنے کی کوشش کریں جو چیز آپ کے پاس ہے اتنی کمٹمنٹ کریں جو آپ دے سکتے ہیں تاکہ آپ رات کو آرام سے سو سکیں اپنے خرچے اتنے رکھیں جتنا آپ برداشت کر سکتے ہیں اور اپنی سیونگس کو بھی اپنے پاس رکھیں بوقت ضرورت کام آئے گی کہیں دشمنی میں بھی دوستی میں بھی محبت کے رشتوں میں کسی بھی کام میں ایک معین حد سے آگے ایک لائن ہے اس سے آگے آپ کو نہیں جانا کیونکہ اس کے بعد تکلیفیں نقصان اور پریشانیاں شروع ہو جاتی ہیں جو لوگ اس لائن کے اندر آپ سے کوئی بھی معاملہ رکھنا چاہتے ہیں آپ ان کے ساتھ رکھ سکتے ہیں آزاد ہیں آپ लेकिन उससे आगे जब आप जाएंगे तो फिर कुछ ना कुछ आपका जाएगा, और अगर उसमें सुकून चला जाता है तो दुनिया में इससे बड़ी और कोई बार्गेनिंग नहीं। अगर आप कुछ भी करना चाहते हैं ज़िंदगी में, कुछ भी पाना चाहते हैं, और आप मर रहे हैं उस चीज़ को पाने के लिए, और आपकी सांस बंद हो रहे हैं, चाहे उसके बगैर आपको लगता है कि मैं आज ही मर जाऊंगा, लेकिन वो चीज़ पाकर अगर आपको सुकून नहीं मिलता तो इट्स नॉट वर्थ इट। मेरी पूरी ज़िंदगी में मैंने ये सीखा है कि कोई भी ऐसी चीज़ वर्थ नहीं करती जिसमें मेरा सुकून, मेरी नींद, और जो मैं अंदर से इंसान हूँ, जो आप मेरे बारे में सोचते हैं, मैं वो नहीं हूँ। मैं वो हूँ जो मैं हूँ। मुझे अपना सच बहुत अच्छी तरह पता है, मुझे अपनी औकात ही बड़ी अच्छी तरह पता है, और मुझे अपने गिफ्ट भी बड़ी अच्छी तरह पता है। मैं अगर अपने साथ ही नहीं रह पाऊँगा तो मैं किसी और इंसान के साथ, किसी भी दुनिया के पेडिस्टल के ऊपर, किसी भी प्लेटफॉर्म के ऊपर, किसी बड़े से बड़े सिंहासन पर भी मैं बैठ कर भी मैं खुश नहीं रहूँगा। तो मैंने सुकून की खातिर अपने आप को जान कर, बेसिक सी एक इक्वेशन को सामने रख कर, जितना मुझे इस दुनिया में रहना है उस हिसाब से मैं लोगों के साथ भी डील करता हूँ। मैं रिश्तों में भी ऐसा ही हूँ, मैं बिज़नेस में भी ऐसा ही हूँ, मैं मामलात में भी ऐसा ही हूँ। और अगर कोई मुझे तंग करता है, परेशान करता है, तो मैं उनको जाने देता हूँ और मैं उनकी ज़िंदगी से निकलता हूँ। मैं ये भी, मेरी इतनी भी औकात नहीं मैं किसी को ये कहूँ कि भाई मैं उनको अपनी ज़िंदगी से निकाल देता हूँ, ऐसी बात नहीं है। मुझे समझ आ जाती है कि मैं इनके किसी फ़ायदे का नहीं हूँ, तो जब मैं उनके किसी फ़ायदे का नहीं हूँ, जब मैं उनके लिए कुछ कर नहीं सकता, तो फिर मैं क्यों उनको बॉदर करूँ। ये मेरा सोचने का तरीका है। ये क्यों है ऐसा? क्योंकि मैं ऐसा ही हूँ और मैंने बनते बनते ये बनाया है। इस तरह मुझे नींद अच्छी आ जाती है, इस तरह मेरे काम अच्छे हो जाते हैं, और इस तरह मेरा ग्रैटिट्यूड का जो ग्राफ है ना मेरा, वो एक बैलेंस में रहता है। बहुत ज़्यादा ऊपर नीचे नहीं होता, और बहुत ज़्यादा मैं इस तरह कभी नेगेटिव भी नहीं होता, और बहुत ज़्यादा मेरी किसी ख्वाहिशात भी नहीं है। अब इससे ज़्यादा तो मैं अपने पास इस दुनिया में और शायद कुछ ना कर सकूं। इसमें मेरी कमज़ोरियां भी हैं, कोताहियां भी हैं, बहुत कुछ शामिल है, और इसमें बहुत सारी चीज़ें हैं जो मैं नहीं कर पाता ज़िंदगी में। लेकिन सच यही है जो मैंने अभी आपको बताया। पता नहीं क्यों बताया मैंने आपको ये सारा कुछ, जेलस आई हैव नो आइडिया।
1: आपको पता होता है आपने क्यों बताया?
0: इसलिए कि शायद कोई ना कोई सुन रहा हो और कहीं ना कहीं पर रिलेट कर पाए और कंफर्टेबल हो जाए अपने अंदर, और इस दुनिया की रियलिटी के साथ कंफर्टेबल हो जाए, और थोड़े में खुश रहना सीख ले, और जो मिला हुआ है उसकी शुक्रगुजारी कर सके, और जो नहीं मिल सकता वो नहीं मिल सकता, वो किसी और से ले ले, कहीं और से ले ले, अपना बंदोबस्त कर ले। मेरे पास जो है मैं सिर्फ वही दे सकता हूँ। आप उसको अगर बहुत अच्छा ग्रेटफुल होकर लेंगे तो मैं शायद और दे दूँ, लेकिन अगर आप उसमें से कीड़े निकाल के, गलतियां निकाल के लोगे, तो फिर शायद मैं ये भी ना दे सकूं, क्योंकि मुझे अच्छी फीलिंग नहीं आती। और एक और बात, कोई बंदा ये समझता है कि मुझे इंसानों का एहसास नहीं है। मैंने बड़ी दुनिया देखी है अब तक, ठीक है, और मैंने बहुत लोगों से मिला हूँ, मर्दों से, औरतों से, ट्रांसजेंडर से, दुनिया के ऑलमोस्ट हर प्रोफेशन के लोगों से मिला हूँ, हर कास्ट क्रीड कलर के लोगों से मैं मिला हूँ, घंटों मैंने लोगों से बातें की हैं, और मैंने जज किए बगैर लोगों को, मैं एक चीज़ करता हूँ या नहीं करता, मैं उस चीज़ के बारे में क्या सोचता हूँ या नहीं, वो मेरा मसला है। वो क्या करते हैं, क्यों करते हैं, तमाम चीज़ों को समझने की भी मैंने कोशिश की है। मुझे इंसान, रब के बाद इंसान बहुत फैसिनेटिंग चीज़ है मेरे लिए। मेरे लिए ये दुनिया इतनी फैसिनेटिंग नहीं है, लेकिन मेरे लिए रब बहुत फैसिनेटिंग है, जिसने ये दुनिया बना दी। और इस दुनिया के बीच में जो इंसान है, वो क्या है, क्यों है, कैसा है, कहाँ जा रहा है, क्या करना चाहता है, ये मेरे लिए बहुत फैसिनेटिंग बात है। और मैं यही उसके एहसास, उसके जज्बात, उसकी कैफियत, वो जिस फॉर्म, जिस फेज़ में है, वो ये सब मेरे लिए बड़ी फैसिनेटिंग है। तो बच्चे, बड़े, बूढ़े, मर्द, औरतें, मेरे हर किस्म के लोग मेरे दोस्त हैं, हर रिलीजन के लोग मेरे दोस्त हैं। मुझे पता ही नहीं चलता दोस्ती में कि कौन मर्द है या कौन औरत है, या मैं लड़की से बात कर रहा हूँ या बंदे से बात कर रहा हूँ। और जब मैं कभी कभी सज़ा भी देने पे आता हूँ, तो मुझे नहीं याद रहता ये मर्द है या औरत है, या ये लड़का है या लड़की है। वो एक ही हिसाब किताब है, क्योंकि कुछ चीज़ें बहुत बेसिक्स हैं और मैं बहुत बेसिक से लोगों के साथ डील करता हूँ। बाकी जो चीज़ मेरे पास, बहुत लोग जो समझते हैं मेरे पास है, वो है ही नहीं। तो जो थोड़ा बहुत मेरे पास है, मैं उसको शेयर करना चाहता हूँ। और इसीलिए जिन लोगों को भी लगता है कि उनके ज़्यादा जज्बात भड़कीले या फड़कीले हैं, उसकी भी बैलेंस से बाहर हर चीज़ की सजा भुगतनी पड़ेगी। कुछ समझ आया सजीला जी आपको?
1: ठीक है, क्यों नहीं आया?
0: आपकी तबीयत ठीक होती जा रही है आहिस्ता आहिस्ता?
1: अल्हम्दुलिल्लाह, अल्लाह का लाख लाख शुक्र है।
0: आपको अल्लाह का शुक्र, और रेडियो आजाद का ताबुन है आपके साथ।
1: بالکل صحیح آزاد اللہ, واقعی اب پہلے سے بہت بہتر ہو رہی ہے, اور اس بیماری نے مجھے بہت کچھ سکھایا بھی. اٹ ہیز برنگ لاٹ آف گریٹیٹیوڈ ان ٹو مائی لائف, بہت زیادہ گریٹیٹیوڈ.
0: اور کوئی طریقہ بھی نہیں ہے جینے کا. یہ جو کانسٹنٹ, وہ جو تھی نا آزاد تھاٹ, کانسٹنٹ سینس آف گریٹیٹیوڈ مے بی دا اونلی وے ٹو لیو اے گریٹفل اینڈ اے پروڈکٹیو لائف. دیر از نو ادر وے. ہم نے سب کر کے دیکھ لیے, صبح اٹھ کر جرابیں پہننے سے پہلے کیونکہ ہمیں یا جراب پاؤں سے ٹھنڈ لگتی ہے یا سر سے, ٹھیک ہے, تو ہوڈی اور جرابیں پہننے سے پہلے جو ہے نا وہ شکر کر دینا بہت ضروری ہے کہ میرے پاس ہے کیا. مجھے آج کسی کو رپورٹ نہیں کرنی, مجھے آج کسی کو خوش نہیں کرنا, مجھے آج کسی کے سامنے کوئی بڑا آدمی بننے کی کوشش نہیں کرنی, ٹھیک ہے جی. مجھے آج کسی کی طرف ہاتھ کو نہیں دیکھنا کہ میں اپنے بلز دے پاؤں گا کہ نہیں, تھوڑی بہت سیونگ سے کام چلا لوں گا اور کچھ مہربان لوگ ہیں ان کی وجہ سے میری زندگی آسان ہے, تو ان کے لیے بھی دعا کر لیں. اور شکر, اور کوئی طریقہ, کوئی اور راستہ نہیں ہے جی. اور بہت سارے لوگ بڑے گریٹفل ہیں, بہت سارے لوگ بہت گریٹفل ہوتے ہیں لیکن ان کی زندگی کے کسی ایسپیکٹ میں گریٹیٹیوڈ نظر نہیں آتا. بس دکھ صرف تکلیف ہی ہے. ہم لوگ رب کو جانتے ہیں لیکن ہماری زندگی میں مانتے بھی ہیں, ان کی باتیں بھی سب کرتے ہیں ہم پوری, لیکن وہ ہماری زندگی میں کہیں نظر نہیں آتا. اسی طرح گریٹیٹیوڈ بھی ہماری زندگی میں نظر نہیں آتا. ہم اپنے بارے میں بڑی اچھی اچھی باتیں بھی کرتے ہیں لیکن وہ پھر کسی چیز میں نظر نہیں آتا, اور نہ ہی کبھی کوئی کہتا ہے آپ کے بارے میں. آپ کے پیٹھ پیچھے بھی نہیں کہتے, آپ کے سامنے بھی نہیں کہتے, تو کون لوگ ہیں یہ سارے. اور دوسری طرف ہمیں دیکھیں, ہماری قسمت چیک کریں, تین تین چار چار گھنٹے لوگ اور ریڈیو پہ آ کے کیا عجیب عجیب باتیں کرتے ہیں, اور میں اگر سن رہا ہوتا ہوں تو مجھے لگتا ہے یہ میں ہوں جس کو ماں باپ کہتے ہیں نکما ہے, جھلنا سا ہے, یہ اس زندگی میں اس کا کیا ہوگا, اس کو کون سنبھالے گا, یہ کیا ہمیں سنبھالے گا, یہ بےچارا میں کہتا ہوں. تو اچھا یہ میں ہوں,
1: ماشاء اللہ زیادہ تو یہ سچ بلیسنگ. آپ کی وجہ سے ہمارے اتنی الٹے کام سیدھے ہو رہے ہیں,
0: ہمارے سیدھے الٹے اور میرے سیدھے الٹے ہو جاتے ہیں. میں کرنے نکلتا ہوں سیدھا کام لوگوں کی جذبات کی وجہ سے نا, ان کے احساسات کی وجہ سے, ان کے جو ہے نا چاہتوں کی وجہ سے میرا سیدھا کام پٹھا ہو جاتا ہے. حالانکہ سیدھی سی بات ہے, سیدھا سا ٹرانزیکشنل سا کام ہے, وہ بھی صحیح نہیں ہوتا. اور اپیرنٹلی لوگ میرے گرویدہ بھی ہیں, میری عزت بھی کرتے ہیں, مجھ سے پیار بھی بڑا کرتے ہیں, میں کچھ لوگوں کے لیے کیوٹ بھی بہت ہوں, لیکن پھر میرے میں اتنے پرابلمس ہیں.
1: جب ہمارے کام سیدھے ہو جاتے تو آپ کے کیسے الٹے ہو سکتے؟
0: اس لیے کہ میرے کام جن انسانوں سے ہیں وہ الٹے کھڑے ہیں, سر کے بل کھڑے ہیں کمبخت سارے.
1: ویسے تو آزاد اللہ ہمارے بھی ایسے ہی سارے الٹے
0: نہیں, لیکن مسئلہ یہ ہے کہ میں جن لوگوں کے ساتھ, میرے پاس جتنے لوگ آتے ہیں نا, وہ بےچارے, ہر بندہ کسی نہ کسی طرح سے چیلنجڈ ہے. ایک آدمی اس کو کتنی دفعہ سمجھایا یار یہ کام نہ کر تیری مصیبت بن جاتی ہے, وہ وہی کام کرتا ہے بار بار. چار لوگ ہیں جن کو بتائیں گے, کچھ کو فائنینشیل بتاتے ہیں کہ یہ کام نہ کر, کچھ دن بعد بات نہیں کرتے, پتہ چلتا ہے اس نے پھر رہے کھوئے جو پیسے تھے وہ سارے کے سارے کسی کام میں ڈال کے برباد کر دیے. اور کوئی دوسرے ہوتے ہیں, وہ ان کی پلفریج اتنی زیادہ ہوتی ہے, وہ نقصان اتنا کر رہے ہوتے ہیں کہ وہ 10 سال کی محنت کرنے کے بعد آج بھی ہینڈ ٹو ماؤتھ ہیں, ہر مہینے کماتے ہیں, ہر مہینے ضائع کر دیتے ہیں. اور پھر ایسے لوگوں کو جب مجبوری ہوگی, آپ کے دوست ہیں تو مانگیں گے کس سے, آپ کے پاس اتنے تو ہیں نہیں, تو پھر کیا کریں گے آپ. اسی طرح جن لوگوں کو ہیلتھ کے بارے میں بتایا جاتا ہے, ہر وہ کام کرتے ہیں جن کو مینٹل اور فزیکل ہیلتھ کے خلاف ہے کام. اور مجھے کون سے لوگ اچھے لگتے ہیں, یقین کریں, جو ایکسرسائز کر رہے ہوتے ہیں اپنی, جو اپنی بیسک فائنینشیل نیڈس پوری کر رہے ہوتے ہیں, وہ لوگ جن کے لیے زندگی میں نا رشتوں میں مسائل ہوئے, ان کے گھر میں ہوئے, فیملی میں ہوئے, اس کو ہینڈل کرنے کی کوشش کر رہے ہوتے ہیں, اور ساتھ اپنی ایک زندگی, ایک آلٹرنیٹ لائف چلانے کی کوشش کر رہے ہوتے ہیں, اور اچھے وقت کا اور بہتر لوگوں کا انتظار کر رہے ہوتے ہیں اپنی زندگی میں آنے کا. اس میں کیا بہت بڑی بات. اور دکھ تکلیف پریشانی میں جب ہوتا ہے تو بات کر کے ہنس بھی دیتے ہیں کبھی کبھی, اور کبھی کبھی غصے میں وہ مغلزات بکتے ہیں کہ, اور پھر مجھے سوری بھی کہ میں ہنستا رہتا ہوں آگے سے, کوئی بات نہیں, نکالو غصہ, کوئی مسئلہ نہیں.
1: آزاد نے ایک اور کوسچن مجھے آپ
0: کرے نا, آپ نے سوال نہیں پوچھے, بڑے دن ہو گئے.
1: اللہ یا اللہ توبہ,
0: وہ ساری باتیں میں خود سے بتا دیتا ہوں آپ. ہاں
1: آزاد, فکر کرنے میں اور کنٹرول میں کیا فرق ہے؟ بعض دفعہ ہم ایک انسان کی فکر کر رہے ہوتے ہیں لیکن ان کو لگ رہا ہوتا ہے کہ ہم ان کو کنٹرول کر رہے ہیں, تو اس کی کیا وجہ ہے؟
0: تو سوال آپ کا یہ ہے کہ کنسرنڈ ہونے میں یا کنسرن شو کرنے میں اور کسی آدمی کو کنٹرول کرنے میں کیا فرق ہے؟ کنسرن یہ ہوتا ہے کہ آپ لوگوں کے ساتھ کمیونیکیٹ کرتے ہیں, ان کو بتاتے ہیں کہ مجھے ایک چیز کی سمجھ ہے, جیسے فائنینشیل ایکسپرٹ ہیں آپ, تو اب آپ کنسرن ہے کسی آدمی کی فائنینشیل ہیلتھ آپ کے سامنے کھلی پڑی ہے اور ٹریک ریکڈ بھی یہ بتا رہا ہے کہ وہ ان چیزوں کو ہینڈل نہیں کر پاتے, تو آپ اس بندے سے اس کے بارے میں بات کرتے ہیں, آپ کنسرن ہے اس کے بارے میں کہ اس کے مسائل آگے پیدا ہونے شروع ہو جائیں گے اور اس سے جو بھی اس کا اور آپ کا رشتہ ہے اس کے اوپر بھی افیکٹ آئے گا بعد میں, جب وہ اگر آپ سے مانگتا ہے اگر آپ کے پاس نہیں ہے تو وہ یا آپ ہیلپ کریں گے بھی تو کیونکہ اس کو مینجمنٹ نہیں آتی وہ بھی ڈوب جائیں گے. اسی ایگزامپل کو اٹھا کے کسی کی ایموشنل ویل بینگ کے حساب سے دیکھ لیجیے, اگر آپ ایموشنلی اسٹیبل ہیں, سوچ سمجھ کے فیصلے کرتے ہیں اور آپ کسی کو جانتے ہیں یا آپ کی فیملی میں یا لوگ ہیں یا دوست ہیں وہ بار بار ایک ہی قسم کا فیصلہ کرتے ہیں اور غلط کیے چلے جا رہے ہیں, تو آپ کنسرن ہو جاتے ہیں کہ اچھا خاصا انسان ہے ضائع ہو رہا ہے لیکن وہ ماننے کو تیار ہی نہیں, ہر دفعہ ان کے پاس کوئی لاجک ان لاجیکل لاجک اور اس طرح کے ان ریزنیبل قسم کے ریزنز ہیں, اور بجائے اس کے کہ وہ دیکھیں سوچیں سمجھیں ایک ہی غلطی بار بار کیے چلے جا رہے ہیں تو آپ کنسرن ہو رہے ہیں. لیکن اگر آپ ان سے کہتے ہیں کہ یہ اس کو ایسے کرو, نہیں کرو گے ٹھیک ہے جی, تو پھر فلاں فلاں فلاں کانسیکوینسز ہوں گے. اس میں آپ ان کی لائف کو پہلے کنسرن ہو رہے ہیں لیکن وہ کنٹرول جو آپ کا نہیں بنتا زبردستی کر رہے ہیں آپ ان کے ساتھ جو وہ نہیں کرنا چاہتے, تو فری ول کے اندر ہیں وہ, تو اگر آپ کنٹرول کرنے کی ان کو کوشش کریں گے تو اس کے پھر ریپرکشنز ہوں گے, اس سے رشتہ ٹوٹ سکتا ہے, دوستی ٹوٹ سکتی ہے, معاملات ختم ہو سکتے ہیں. لیکن وہ اتنا تو کر سکتے ہیں کہ جو آپ کے ساتھ ریلیشن شپ ہے اس میں ٹویک کر کے اس میں کچھ اپنا کام چلا لیں, اور جس چیز میں وہ ٹربلڈ ہیں یا چیلنجڈ ہیں اس میں وہ کسی اور سے ایکسپرٹ اپینین لے لیں یا کسی اور سے پوچھ لیں اگر آپ کی بات نہیں سننا چاہتے. تو کنٹرولنگ ہونے کا مطلب یہ آپ ان کو اپنی مرضی سے ان کی زندگی چلوانا چاہتے ہیں. آپ زبردستی کسی آدمی کو کہیں گے جی آپ کو ایکسرسائز کرنی پڑے گی نہیں تو یو نو رشتہ ٹوٹ جائے گا, تو وہ تو اگر ان کی ایکسرسائز کی طرف رجحان نہیں ہے یا وہ کرنا ہی نہیں چاہتے یا ان کی پرائیورٹیز میں یہ چیز ہے ہی نہیں, تو آپ اب ان کو کنٹرول کرنے کی کوشش کر رہے ہیں. جیسے چھوٹے بچوں کو کنٹرول کریں تو ایک حد کے بعد وہ آپے سے باہر ہو جاتے ہیں, اس طرح اس ان کو بھی اگر آپ کنٹرول کرنے کی کوشش کریں گے تو پرابلم ہو جائے گی. تو اسی طرح اسمارٹ طریقے سے سلولی اینڈ گریجولی ایزی بھی ایک راستہ ہوتا ہے, اس میں یو نو سٹل طریقے سے آپ ان کو سائڈ پہ لے کے جائیں, ان کو آپ بتائیں کہ ایکسرسائز نہیں کریں گے تو یہ ہوگا, اس سے آپ کا فلاں فلاں پرابلمس ہوتے چلے جائیں گے, آپ کو یہ کرنا ہے, ورنہ وہ دوسرے بندے ایگزاسٹ ہو جاتا ہے اگلا بندہ کہ بار بار مجھے خیال رکھنا ہے, بار بار مجھے ان کے معاملات کو صحیح کرنا ہے, اور پھر اس طرح آپ ایگزاسٹ ہو جاتے ہیں, پھر اس طرح رشتے ٹوٹ جاتے ہیں. لیکن کنٹرول کرنا کسی بندے کو یہ ہے کہ آپ کہہ جی میں آپ کے فائنینسز کنٹرول کرنا چاہتا ہوں, آپ مجھے سارا ایکسس دے دیں, وہ نہیں کر سکتے, ان کی اپنی نیچر ہے, ان کے اپنے پیسے ہیں, اپنا کمایا ہوا کام ہے, وہ آپ کیسے کر سکتے ہیں. اور کئی لوگ آپ سے کہہ بھی دیتے ہیں کہ آپ کریں, پھر آپ کرنے کی کوشش کرتے ہیں تو ان کو لگتا ہے کہ بڑا مشکل ہو رہا ہے کیونکہ ان کی نیچر کے خلاف ہے. تو یہ بیسکلی فرق ہے دونوں کے بیچ میں. تو کنسرن ہو کر کمیونیکیٹ کر کے بتاتے رہنا ساتھ ساتھ, اور جب وہ کوئی اچھی چیز کریں تو اس پہ ان کو خراج تحسین پیش کرنا, ٹھیک, اپریسیشن کرنا ان کی, اور جب وہ نہ ہوں تو اس کی پھر یو نو ان کو اس کے بارے میں کہنا کہ بھائی آپ پھر ٹریک سے ہٹ رہے ہیں. بہت دفعہ کرنا پڑتا ہے لوگوں کو. تو کنسرن ہونا لوگوں کے بارے میں, رشتوں کے بارے میں, دوستوں کے بارے میں, امپلائیز کے بارے میں, یو نو جو جس کام کا آپ کو پتہ ہے اس میں ٹھیک ہے, لیکن کنٹرول کرنے سے ہوگا کچھ نہیں. کئی لوگ خود کنٹرول دینا چاہیں گے اور بعد میں آپ کے گلے پڑ جائیں گے, کئی لوگ آپ کنٹرول کرنے جائیں گے تو آپ اپنے معاملات جو ہیں وہ آپ کے کھٹائی میں پڑ جائیں گے اور آگے بندہ سنتا نہیں ہے, بیسک انفارمیشن ملتی نہیں ہے, اس کا مائنڈ سیٹ جو ہے وہ اس قسم کا وائڈ نہیں ہے, اس کے وہ گولز نہیں ہیں, لیکن آپ زبردستی اس سے وہ کام کرانا چاہتے ہیں پھر تو کام نہیں ہوں گے. تو یہ ہوتا ہے آپ بہت ساری چیزوں کو کنٹرول کرنا چاہتے ہیں, ایک بیہیویئر کو کنٹرول کرنا چاہتے ہیں, تو وہ پھر نہیں ہو سکتا کیونکہ دے ول گو بیک ٹو دیئر نارمل ریگولر ڈیلی بیسس پہ جو بیہیویئر ہے, ہو دے آر, وہ واپس چلے جائیں گے اس بیہیویئر میں, تو پھر کنٹرول جو ہے وہ اس کی وجہ سے آپ کو سزا بھگتنی پڑے گی. کچھ تک بنی جی؟
1: ہاں جی آزاد. تو آزاد نے جب آپ کسی کے بارے میں کنسرن ہوتے تو آپ اس حد تک جانا چاہیے, ایک پوائنٹ آتا ہے یو گیٹ فیڈ اپ, آپ پھر بس چھوڑ دیتے ہیں. تو وہ کون سا,
0: ہر چیز میں ایک لائن ہوتی ہے, اس لائن کے نیچے آپ رہیں تو کنسرن ہے, اس لائن سے آپ اوپر جائیں تو آپ کنٹرولنگ ہونے کی کوشش کر رہے ہیں اور اس کی وجہ سے پھر اس کے کانسیکوینسز ہوں گے. تو کوشش کر کے وہاں تک رکھیں چیزوں کو جہاں تک بات سے بات کی جا سکتی ہے, سپیس دی جا سکتی ہے, ان کو ٹائم دیا جا سکتا ہے, یہاں تک. میرا تو خیال ہے اس زمانے میں جہاں جس زمانے میں ہم رہتے ہیں, اس ملک میں جہاں ہم رہتے ہیں, کانٹا لگ جاتا ہے اور وہ چلنے پھرنے کے قابل نہیں ہوتا, تو اس وقت وہ جو بھی بندہ بنا ہوتا ہے نا مسکین سا اور وہ خود نہیں نکال پا رہا ہے, سمجھ نہیں پا رہا, تو اس وقت جو بھی اس کو اس تکلیف سے نکالتا ہے تو وہ بندہ ان کے لیے مہربان, شفیق اور گاڈ سینڈ ہوتا ہے. کچھ عرصے کے بعد آپ خود چلنا پھرنا شروع ہوتے ہیں تو آپ کے دماغ میں دوبارہ سے خناس سما جاتا ہے, تو وہ پھر کچھ بھی آپ کو کہہ سکتے ہیں. تو ان کی اصل بات حالت اس وقت ہوتی ہے جب وہ ساری چیزیں ان کی اپنے قابو میں ہوتی ہیں, اب وہ کیا کرتے ہیں آپ کے ساتھ یہ پتہ چلتا ہے ان لوگوں کا, تو وچ از پرفیکٹلی فائن. اور دوسرے جو اور قسم کے الزامات ہیں جو آپ کہتے ہیں جو لوگ لگاتے رہتے ہیں, باہر سے جو الزام لگتے ہیں نا, مجھے نہیں فرق پڑتا باہر کے لوگ, مرد عورتیں بزرگ لوگ اور زیادہ تر لوگ کیا کہتے رہتے ہیں. میں نے اپنے بارے میں ایسے ایسے الزام سنے کہ میری 14 طبق روشن ہو گئے, میرے وہم و گمان میں بھی نہیں تھا کبھی کہ یہ کیا کہہ رہے ہیں. لیکن اس کو ڈیل کرنے کا طریقہ ہے. میں نے کبھی کسی سے نہیں پوچھا آپ نے یہ بات کس سے سنی, کس نے یہ بات کہی, کیوں کہی, اور نہ ہی میری زندگی میں ایسے لوگ ہیں جن کی اتنی جرت ہو کہ مجھ سے پوچھیں کہ ہم نے آپ کے بارے میں سر یہ بات سنی ہے. ایسا کوئی بھی نہیں, اور اگر ایسا ہے تو میں اس بندے کو, وہ مجھے جانتا نہیں ہے اس لیے مجھ سے اس نے پوچھ لیا, تو میں ایک آدھ دفعہ پیار سے بتا دیتا ہوں. لیکن اگر اس بات کو وہ کھینچنے کی دوبارہ کوشش کرے تو وہ میری اور اس کی آخری ملاقات ہوتی ہے. کیونکہ جتنے بھی برائی کو ہوا دینے والے لوگ ہوتے ہیں نا, ایک آدمی نے کسی انسیکیور مومنٹ میں آپ کو نقصان دینے کے لیے یا تکلیف دینے کے لیے ایک شوشہ چھوڑ دیا, اس سے بھی برے وہ لوگ ہوتے ہیں جو اس شوشے کو پکڑ کے, جن کی انسیکیورٹیز اور کمپلیکسز ہوتے ہیں, وہ اس شعلے کو ہوا دیتے رہتے ہیں, کیونکہ اندر سے وہ کہیں نہ کہیں آپ سے یا تو جلتے ہیں یا آپ کی سکسیس سے یا آپ کے نام مقام سے ان کو تکلیف ہوتی ہے. ویک لوگ جو ہوتے ہیں نا, وہ بالکل اس وقت سامنے آ جاتے ہیں, اس کے بارے میں بات کرنا شروع کر دیتے ہیں. لیکن آپ جب اس بات کو اس قابل ہی نہیں سمجھتے کہ آپ اس کے بارے میں کچھ جملہ بولیں یا کسی سے کچھ پوچھیں یا کسی کو کال کریں یا کسی کو کہیں کہ جی آپ نے یہ کیوں کہا, مجھے صرف پتہ لگ جاتا ہے یہ بات کہاں سے نکلی ہے, اور وہ بات کی انٹینسٹی کے اوپر ڈیپینڈ کرتی ہے. اگر وہ کسی مس انڈرسٹینڈنگ غلط فہمی کی وجہ سے ہوئی ہے تو آئی جسٹ لیٹ اٹ گو, میں ذرا خبردار ہو جاتا ہوں اس بندے یا بندی سے. اور اگر مجھے پتہ چلے کہ یہ انہوں نے ان کے اندر یہ پیدائشی کیڑا ہے اور اسی کیڑے کے ساتھ وہ اس جہان فانی سے کوچ کریں گے, اور یہ خدا نے ان کو عذاب کے طور پہ مجھے سامنے رکھ کے ان کو عذاب دے دیا ہے, تو پھر میں کچھ نہیں کرتا, میں ان لوگوں سے پیچھے ہٹ جاتا ہوں. پھر وہ لوگ روئیں, تڑپیں, مریں, نبضیں کاٹیں, معافیاں مانگیں, سفارشیں کرائیں, کچھ بھی کریں. ایسے بندے کی سفارش کرنے والا بندہ اگر آ جائے تو میں اس بندے کو بھی ساتھ ہی رگڑ دیتا ہوں اس بندے کے, کیونکہ اگر میں نے کسی کو سزا دی ہے تو سوچ سمجھ کے دی ہے, اس کو بہت سارے چانسز میں پہلے سے دے چکا ہوں. اور اگر اس کی سفارش کرنے کوئی آ جائے تو پھر وہ, چاہے اپنے زمانے میں کوئی بڑا افسر ہوتا تھا تو وہ اس بندے کے ساتھ سزا میں اس کو میں شامل کر لیتا تھا جو اس سے بڑا ہوتا تھا, ہم سے تو بڑا نہیں ہو سکتا ظاہری بات ہے, جس کی وجہ سے ہم اس کو سزا دے سکتے ہیں. اور ایسا اگر گھر میں کوئی بندہ پیدا ہو جائے اور جو کہے کہ جی اس کی یہ ہے وہ, ویک لوگ نارملی ایسی حرکتیں کرتے ہیں, جنہوں نے اپنی کوئی جگہ نہیں بنائی ہوتی تو وہ تھوڑی دیر کے لیے کسی کی آسانی اور مہربانی کے لیے وہ سسٹم کو برباد کرتے ہیں. اور کبھی بھی اگر میں نے کسی آدمی کی عزت کرتے ہوئے آج تک کبھی کسی بندے کو معاف کیا تو پھر مجھے آگے پتہ چلا کہ میں غلط تھا اور مجھ کو یہ نہیں کرنا چاہیے تھا, چاہے وہ کوئی بھی ہو, ماں ہو, باپ ہو, بزرگ ہو, بڑا ہو, چھوٹا ہو, کیونکہ ان کی اتنی انسائٹ نہیں ہوتی. اور اس کو تھوڑی دیر کے ویک مومنٹ کے لیے وہ اس بندے سے جس نے آج مسٹیک کی ہے وہ آگے جا کے پھر بلنڈر کرتا ہے, وہ گھر کو, فیملی کو, ایکسٹینڈیڈ فیملی کو, آرگنائزیشن کو اور ماحول کو برباد کرنے میں وہ بندہ سب سے نمایاں اور ٹاپ کے اوپر ہوتا ہے. تو اس کے لیے مجھے پھر اپنے آپ پہ مجھے دکھ ہوتا ہے کہ مجھے کمزور قسم کے لوگ جو ہیں ان کی بات نہیں ماننی چاہیے تھی, تو اسی لیے اب وہ کام بھی ختم ہو گیا. تو اسی لیے ایسا کوئی ٹینشن والا کام ہے ہی نہیں.
1: تو زیادہ الزام اور تہمت میں فرق ہے کہ ایک ہی چیز ہے؟
0: دیکھیں الزام کیٹیگری کی بات ہے, آپ سے لوور کیٹیگری میں کوئی بندہ کچھ بھی اٹھ کے کسی پہ الزام لگا دیتا ہے, لیکن تہمت جو ہوتی ہے کسی انسان کے اوپر لگانا, اس پہ رب نے بہت سخت تعزیر لگائی ہوئی ہے, اس کے بڑے سخت امپلیکیشنز ہیں اس جہان میں بھی اور اس جہان میں بھی. تہمت زیادہ تر انسان کے کیریکٹر پہ لگائی جاتی ہے. جب آپ کے پاس اور کسی بند نیچ لوگ ایسی حرکتیں کرتے ہیں, جب بھی ان کے پاس اور کوئی چیز نہیں ہوتی اپنے ڈیفینس میں یا آپ کے خلاف, اس وقت وہ لوگ نیچ ہونے کی وجہ سے جو بھی ان کی پرورش میں کمی رہ جاتی ہے, جو بھی ان کے خون خاندان میں کمی رہ جاتی ہے, جو بھی اپنے ظرف نیچ انسان اور حیوانی حالت میں ہونے کی خاطر, یا ڈیسپریٹ جب وہ ہو جاتے ہیں کسی کو نقصان دینے کی خاطر, تو پھر وہ کردار کے اوپر تہمت لگاتے ہیں. وہ آپ کی فیملی سے بھی شروع کیا جا سکتا ہے, آپ کے اوپر ڈائریکٹلی بھی بات کی جا سکتی ہے. ایسے لوگ میرے خیال سے جس دن ایسی کسی چیز میں بھی ملوث ہوتے ہیں, میں نے جیسے مجھے پتہ چلتا ہے اور وہ چاہے میرا ان سے کوئی بھی رشتہ ہو, میں اسی وقت اس دنیا میں آخرت تک ان لوگوں سے رشتہ ختم کر لیتا ہوں. اور اس کا ایک مقصد ہے, ساری زندگی کب تک ان سے لڑتے رہیں گے, کب تک آپ اپنی گڈ انرجی کو ان بیڈ انرجی پہ ضائع کرتے رہیں گے؟ کب تک سوچتے رہیں گے, سمجھاتے رہیں گے؟ دنیا میں اور اتنے خوبصورت خوبصورت رب نے رشتے بنائے جو ڈیزرو کرتے ہیں, جن سے آپ کچھ سیکھیں گے, جو آپ سے کچھ سیکھیں گے, جن میں ایک سے ایک انوائرمنٹ پیدا ہوگا, اس میں اس قسم کے لوگ جو حیوانی حالت میں ہیں. اور ایک اور بات جو مجھے بہت پسند ہے کسی انسان کی, جس نے کہا تھا کہ نیور فائٹ ود دا پگز بیکاز یو ول گیٹ ڈرٹی اینڈ دا پگز لو اٹ, آئی ڈونٹ وانٹ ٹو گیو دیم اے چانس کہ جس میں وہ انجوائے کریں اور ہم گندے ہو جائیں. تو اسی لیے کوئی چیزیں رب سے ہم نے سیکھا ہے, کوئی ایبسولوٹ ڈونٹ ہے, وہ نہیں کرنا ہے. جس نے کیا ہے اس کی وہیں سے سزا ہے, چاہے اس کے بدلے کچھ بھی ہو جائے, کسی بھی حد تک جانا پڑے, چاہے اس کی کوئی بھی سزا یا کوئی بھی اس کی قیمت ہو, پھر آپ کو اٹھانی پڑتی ہے. لیکن ایسے بندے کو معاف نہیں کیا جاتا. ضروری نہیں آپ اس بندے کو کوئی آپ نے کوئی نقصان, کچھ نہیں کرنا, آپ نے اپنی ذات کی بلیسنگ نکالنی. دیکھیں کبھی کبھی نا اگر آپ نے کسی انسان کو سزا دینی ہے اور آپ کو اس نے بڑی تکلیف دی ہے, تو اس سے لڑنے جھگڑنے کے بجائے اور خامخواہ اپنا پوائنٹ آف ویو ضائع کرنے کے بجائے, کوئی لوگ اتنے نیچ حد تک گر جاتے ہیں زندگی میں دوسروں کو تکلیف دینے کے لیے, تومتے لگانے پہ اور بہت سارے ایسے کاموں پہ, اونچے ہتھ کڑنوں پہ اتر آتے ہیں. ان کی صرف ایک موت ہے, اگنور کرنا, جیسے وہ تھے ہی نہیں, وہ آپ کے لیے اس دن مر جاتے. اگر کہیں ملتے ملاتے کچھ بھی اور ہوتا ہے, وہ کوئی بندہ کہے گا جی اگر سلام کرتے ہیں تو ٹھیک, جواب دے دیجیے, آپ اوائڈ کیجیے, اگنور کیجیے. شیطان کی سب سے بڑی سزا یہ ہے, وہ یہ ثابت کرنا چاہتا ہے کہ میں میٹر کرتا ہوں. یہی اس نے رب کو بھی چیلنج کیا تھا کہ مجھے چھوٹ دے کر دیکھو, پھر دیکھے میں ان لوگوں کے ساتھ کیا کرتا ہوں, اور یہ تیری ذات سے منکر کر دوں گا میں ان کو. تو اس کو کہا جا, تو جو نے کرنا ہے کر لے. اس کو صرف آپ نے اگنور کرنا ہوتا, بس اس کی سب سے, اور دنیا کی بھی بہت بڑی سزا ہے یہ, کیونکہ دنیا کا ایک ہی فنڈا ہے, اس کو یہ بتانا ہے کہ میں میٹر کرتی ہوں. ایک ایسی چیز پیدا کر دی گئی ہے جو کہ اتنی, جس کی اندر ہماری خواہشات بند ہیں, جس میں ہر چیز جو ہے وہ ریئل ہے, ٹچ کر سکتے ہیں آپ اس کے فائدے نقصان سب چیزیں آپ, لیکن یہ وقتی ہے, تھوڑے سے وقت کے لیے, لیکن 3D بہت ریئل اور اوریجنل ہے. اور ہر چیز جو ہے نا, ٹینجیبل انٹینجیبل سب کچھ آپ اسی دنیا میں آپ کے ساتھ ہو جاتا ہے. اس نے یہ ثابت کرنا ہے کہ یہ میٹر کرتی ہے. اس کے پیچھے آپ بھاگیں گے تو یہ بھگا بھگا مارے گی آپ کو. اور میں نے کبھی اس کے پیچھے بھاگتے بندے کو سانس لیتا نہیں دیکھا, ہمیشہ تکلیف میں اور پریشانی میں دیکھا. اس سے منہ ایک وقت سمجھ آتی ہے, منہ دوسری طرف کریں, دوسری طرف بھاگنے کی کوشش کریں, یہ آپ کے پیچھے پڑ جائے گی, کیونکہ اس نے ہر صورت منوانا ہے آپ سے کہ میں میٹر کرتی ہوں. پھر جتنی زندگی ہے اور جتنے معاملات آپ نے رکھنے, اس حساب سے اس کے ساتھ رکھ لیجیے.
12: اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی. دس از آزاد سائننگ آف. یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us. اس کے علاوہ اگر آپ پوئم سننا چاہتے ہیں, نظمیں سننا چاہتے ہیں, تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں, مکس کلاؤڈ پہ. اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر, آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں. اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے, اینڈرائڈ ہے, بلیک بیری ہے, اسمارٹ فونز ہیں, وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد. دعا میں یاد رکھیے گا, زندگی لی تو پھر ملیں گے. اور سب سے امپورٹنٹ بات, لوگوں کے لیے آسانیاں پیدا کیجیے گا, رب آپ کے لیے آسانی پیدا کرے گا. خدا حافظ.
15: Coming up next, Quran recitation. Continue listening to Inspire FM.
16: Inspire FM.
17: Assalamu alaikum. You are listening to Inspire FM. New year, new me. What does that look like for you? Keep listening to find out more. The Prophet Muhammad, peace be upon him, said, "The best of you are those who learn the Quran and teach it." Start today by reading a few verses and let that become a part of your daily routine. Stay connected, stay inspired. Thanks for tuning into Inspire FM.
18: On 105.1 FM. Inspire FM.
19: Graceland Solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Greystone Solicitors provide free immigration drop-in clinics every Friday. Call Greystone Solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
20: Sahih al-Bukhari, narrated by Abu Huraira. A man came to Allah's Apostle and said, O Allah's Apostle, who is more entitled to be treated with the best companionship by me? The Prophet, peace be upon him, said, Your mother. The man said, Who is next? The Prophet, peace be upon him, said, Your mother. The man further said, Who is next? The Prophet, peace be upon him, said, Your mother. The man asked for the fourth time, Who is next? The Prophet, peace be upon him, said, Your father.
21: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
5: Assalamu alaikum wa rahmatullah. Bismillah ar-Rahman ar-Rahim. قال النبي صلى الله عليه وسلم من تمسك بسنتي عند فساد أمتي فله أجر مئة شهيد. That whoever holds tight my sunnah when there is corruption in my ummah, for him will be the reward of 100 martyrs.
22: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqah Fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your Akhirah at www.wanuma.org.

0: तरह से समझ लें कि जिसका सुनना सही हो गया उसका देखना भी सही हो जाएगा, इस तरह भी समझ लें। किसी ने असल वाकई में बात सुन ली तो जिस तरीके से वो दुनिया को देखता है या जिस तरफ उसकी नज़र जाती है, जिस तरफ वो फोकस करता है, क्योंकि नज़र का ताल्लुक फोकस से है। आपकी नज़र किस चीज़ पर है? नज़र का ताल्लुक गोल से भी है, आपके अहदाफ से भी है। आपको वो सामने पहाड़ नज़र आ रहा है, आपने उसकी तरफ जाना है। आपको ये टेबल नज़र आ रही है, आपने इसकी तरफ जाना है। नज़रों का ताल्लुक है कि आप अपने लिए कोई गोल मुअय्यन करते हो और उसकी तरफ जाते हो। सुनने से मुराद है पहले आप समझ तो लो गोल किस, कौन सा गोल लायक है कि उसके पीछे जाया जाए। यानी सुनने से आपका नज़रिया और आपकी आपकी बसर बदल जाएगी। फजअलनाहु समीअन बसीरा। अच्छा, अब इसकी इस्तिस्ना देखते हैं कि अल्लाह ताला ने इस जो कायदा है कि हमेशा कुरान में बार बार सुनना पहले और देखना बाद में, इसको दो मरतबा तोड़ा गया है। कुरान में इसके खिलाफ दो मरतबा मिसालें आई हैं। ये एक मिसाल है सूरतुल कहफ में, قُلِ اللَّهُ أَعْلَمُ بِمَا لَبِثُوا, कह दो अल्लाह ही बेहतर जानता है कि वो कितनी देर रहे। किसकी बात हो रही है, कुछ पता है? अस्हाबुल कहफ की बात हो रही है। لَهُ غَيْبُ السَّمَاوَاتِ وَالْأَرْضِ, वही तो मालिक है, उसी की तो मिल्कियत है गैब आसमानों का और ज़मीन का। أَبْصِرْ بِهِ وَأَسْمِعْ, उसको उसलूब التعجب कहते हैं अरबी में। कितना बेहतरीन वो देखता है, कितना बेहतरीन वो सुनता है। क्या ही वो देखता है, क्या ही वो सुनता है। मा लहुम मिन दूनिही मिन वली, उनका अल्लाह ताला के अलावा कोई वली नहीं है। वली मैंने कल समझा दिया था। वला युशरिकु फी हुक्मिही अहदा, और उसके हुक्म में कोई शिरकत नहीं कर सकता। उसके हुक्म में फैसला करने में सिर्फ उसी का अमल दखल है, किसी और का नहीं। अच्छा, इस आयत में जिस मोजज़े की बात हो रही है वो क्या है? कुछ नौजवान थे जो सोसाइटी से गायब हो गए और एक गार में जाके छुप गए जहां उनको कोई देख नहीं सकता था। यहां सियाक किस चीज का है, असल मौजज़ा किस चीज का है कि वो नजरों से गायब हो गए थे और उनको कोई नहीं जानता था कि वो कहां गए हैं। और अल्लाह कह रहा है कितना बेहतरीन वो देखता है और फिर कितना बेहतरीन वो सुनता है। तो यही मैं पहले शुरू में, सेशन के शुरू होने से पहले मैं कह रहा था कि कुरान का जो सियाक होता है ना, जहां बात हो रही है उसका लिहाज करते हुए तरतीब में फर्क आता है या एक खास लफ्ज़ का इस्तेमाल होता है जहां उस लफ्ज़ की खास अहमियत है। तो यहां अल्लाह ताला ने खास हाईलाइट किया है कि जो चीज़ दिखने को नहीं। अब देखो उनको दूसरी बात यहां इस किस्से में और क्या है। किस्से में हमें अल्लाह ताला ने बहुत सारी बातें बताई जो उन्होंने कही, उन लोगों ने कही। उन्होंने आपस में कहा भूख लगी है, खाना लेके आओ, हम में से एक को भेजो, ये लो पैसे और जाके कुछ लेके आओ, और ज़रा नज़ाकत से चलना, पकड़े ना जाना। वलयतलत्तफ़ वला युशइरन्न बिकुम अहद, आप लोगों को किस्सा मालूम है। लेकिन जो लोग बातें करते हैं उनके बारे में, कुरान नहीं, जो लोग बातें करते हैं और जो लोग सवाल पूछते हैं, वो ये नहीं पूछते उन्होंने क्या कहा था, वो ये नहीं पूछते कि कुछ उनका सुनाइए क्या कहा था। लोग क्या पूछते हैं, कितने थे, चार थे, पांच थे, कितने थे? सवाल सुनने से मुताल्लिक नहीं है, सवाल देखने से मुताल्लिक है। और उस देखने के मर्ज का इलाज किया जा रहा है, अल्लाह बेहतर देखता है। कितना बेहतरीन अल्लाह देखता है और कितना बेहतरीन अल्लाह सुनता है। तो इस किस्से में उनके देखने पर फोकस हटाकर और उनके जो बात उनकी सुनने के लायक थी उस पर सारा जोर दिया जा रहा है। और इसीलिए अब सिर्फ ही से जिसको देखने से ऑब्सेशन है ना। अच्छा, आज तक मुसलमानों में ये अजीब, वैसे आपके ख्याल से सही तफसीर क्या है? साथ ही थे ना, क्योंकि उसमें वाओ का फर्क आ गया बीच में। वयकूलूना सबअतुन वसामिन, इस वाओ से शायद इस बात की तरफ इशारा है कि वो साथ ही थे। मैं कहता हूं अल्लाह ताला आपके सामने एक थोड़ा सा वाओ डालते हैं और आप फिर उसी गढ़ में घिर जाते हैं जिसमें बाकी, ये इम्तिहान है अल्लाह ताला की तरफ से यार। जिस देखें, आपको अगर कोई कहे अल्लाहु आलम, अल्लाह बेहतर जानता है, इसका क्या मतलब है? इसका मतलब है ये मामला छोड़ दो, ये छोड़ दो, ये अल्लाह का जानने वाला है, तुम्हें इसमें कुछ नहीं पता चलेगा, ये अल्लाह का मामला है। यहाँ ربی اعلم بعتتہم، قل اللہ اعلم بما، کتنی دفعہ کہے میرا رب، میرا رب بہتر جانتا ہے، اللہ کو بہتر پتہ ہے، اسے بہتر پتہ ہے، اسے بہتر پتہ ہے، کان میں نہیں جا رہی یہ بات؟ کتنے تھے؟ مجھے لگتا ہے سات تھے. یعنی اللہ تعالیٰ نے اس قصے کے سناتے ہوئے بھی تھوڑا سا امتحان لے لیا کہ دیکھوں کون ہیں جو پھر بھی اس چکر میں پڑ جاتے ہیں، کون ہیں جو پھر بھی ان کو دیکھنے سے ابسیشن ہے، نمبرز میں نکالوں ان کے. تو یہ اللہ تعالیٰ کی طرف سے ایک تعلیم ہوتی ہے کہ ہماری ذہنیت کو کیسے بدلا جائے. پھر ایک اور مثال دیکھنے کو پہلے لانے کی، یہ بھی عجیب مثال ہے. ہدایت کے بارے میں میں نے آپ سے کیا کہا تھا، ہدایت بنیادی طور پر دکھائی جاتی ہے یا سنائی جاتی ہے؟ سنائی جاتی ہے. ہم نبی نے آ کے پیغام دیا، دعوت دی، اپنا کلام سنایا، اللہ کا کلام سنایا. یہاں پر کہا قیامت کے دن، وَلَوْ تَرَى اِذِ الْمُجْرِمُونَ نَاكِسُوا رُؤُوسِهِمْ عِنْدَ رَبِّهِمْ، کاش کہ آپ دیکھ سکتے، اگر آپ دیکھ بھی سکتے، اس دن جب مجرمون، جو مجرم ہے، ان کے سر نیچے ہوں گے اپنے رب کے سامنے. ربنا، ہمارے رب، ابصرنا، ہم نے دیکھ لیا، وسمعنا، اور اب ہم نے سن لیا، یعنی اب ہم سننے کو تیار ہیں، اب دیکھ لیا، اب دیکھ لیا، آگ واقعی ہے، قیامت ہے، فرشتے ہیں، اب سننے کو تیار ہیں. فرجعنا، اب ہمیں واپس بھیج دیجئے، نعمل صالحا، اب ہم اچھے کام کریں گے، اب بھیج دیں واپس. اس کو انگلش میں کہتے ہیں I'll believe it when I see it. You know, جب تک میں دیکھوں گا نہیں تب تک میں کیسے مان لوں، دکھاؤ تو مان لوں گا. دنیا میں تھے تو ہدایت سنائی جا رہی تھی، جب سنائی جا رہی تھی تو کیا کہتے تھے؟ سن لیا بہت، اب دکھاؤ کچھ. یستعجلون بالعذاب، نبی کی بات، نبیوں کے بارے میں کہتے تھے بار میں بڑا بڑا خبردار کر دیا، کتنے سالوں سے خبردار کر رہے ہو، عذاب آئے گا، عذاب آئے، لے آؤ عذاب یار، اب دکھا دو، کیا کیا کیا ڈیلے کر رہے ہو؟ تو آپ کہہ رہے ہیں دیکھ لیا، اب سننے کو تیار رہے ہیں. تو یہاں پر کیونکہ قیامت کا دن ہے نا، تو قیامت کے دن سنانے کی بات نہیں ہوگی، اب دکھانے کی بات ہوگی. جس نے سننا تھا وہ اس دنیا میں سن لیتا، اس دنیا میں سن لیتا، اور جس نے صرف دیکھنا تھا پھر اللہ اس کو آخرت میں دکھا دے گا. ابصرنا وسمعنا نعمل صالحا، فرجعنا نعمل صالحا. یہ بھی بہت خوبصورت ترتیب ہے، یہ ابراہیم اور اسماعیل دونوں کی اکٹھی دعا کا ذکر جو سورۃ البقرہ میں ہے اس میں سے ہے. اذ جعلنا البيت مثابة للناس وامنا واتخذوا من مقام ابراهيم مصلى، جب ہم نے اس گھر کو، اللہ تعالیٰ کے گھر کو، ایسی جگہ بنایا جہاں لوگ واپس آتے رہیں، تمام انسانیت اس کی طرف آتی رہے، اور حکم دیا گیا کہ تم مقام ابراہیم میں سے نماز کی جگہ کو بناؤ. وعہدنا الى ابراہیم و اسماعیل، اور ہم نے وعدہ لیا ابراہیم سے اور اسماعیل سے. اب اس کے بعد وعدے کی کچھ قسطیں، کچھ حصے ہیں اس وعدے کے. ان طہر بیتیا، کہ میرے گھر کو دونوں تم پاک کرو، للطائفین، طواف کرنے والوں کے لیے، والعاکفین، اعتکاف کرنے والوں کے لیے، والرکع، رکوع کرنے والوں کے لیے، والسجود، سجدہ کرنے والوں کے لیے. چار چیزوں کی ترتیب ہے. پہلی چیز کیا ہے؟ طواف، پھر اعتکاف، پھر رکوع، پھر سجود. یہ بھی عجیب ترتیب ہے. دنیا میں سب سے کم، اگر عبادت تو ہر جگہ ہو رہی ہے، اللہ تعالیٰ کی عبادت مسلمان پوری دنیا میں کر رہے ہیں، لیکن ایک خاص عبادت ہے جو صرف ایک جگہ ہو سکتی ہے. وہ کون سی عبادت ہے ان میں سے؟ طواف. یعنی کسی بھی موقع پر، کسی بھی دن کے لمحے میں سب سے کم جو عبادت ہو رہی ہے نا، وہ ہے طواف، اور سب سے خاص عبادت ہے طواف. اچھا، اس کے بعد اعتکاف کا ذکر ہے. اعتکاف کے بارے میں ذرا، کچھ لوگ طواف کر رہے ہیں لیکن اس سے کئی زیادہ کی تعداد میں لوگ اعتکاف کر رہے ہیں. اعتکاف کے فوائد میں سے یہ بھی ہے کہ وہ اعتکاف صرف حرم میں نہیں ہوتا، اعتکاف اور جگہ بھی کیا جا سکتا ہے. تو تعداد بڑھ گئی کہ نہیں؟ اچھا، اس کے بعد کس کا ذکر ہے؟ رکوع کا. رکوع کرنے والے اس سے کہیں زیادہ تعداد میں ہے کہ نہیں؟ और हर कोई जो एक रुकू करता है उसके हर एक रुकू के हिसाब से कितने सजदे बनते हैं, तो सबसे ज़्यादा तादाद में कौन सी इबादत हो रही है? सजदे वाला। फिर नमाज के अलावा भी सजदा है, सजदा तो शुक्र है, सजदा तो तिलावत है, तो सबसे ज़्यादा की जाने वाली इबादत जो है वो सजदा है। सो कम, फिर ज़्यादा, फिर ज़्यादा, फिर ज़्यादा, ये ताइफीन वल आकिफीन व रुक्का अस्सुजूद। सुभान अल्लाह।
1: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Nurman Ali Khan. Coming up next time on Akhri Mauza.
0: Logon ne to mujhse aake ye bhi pucha hai ki namaz mein aankhein band karke namaz padne to zara concentration aasan nahi ho jayegi? Kyunki jab aankhein khol ke namaz padhte hain to aapka chhota bachcha wo niche se aake aapko kehta hai, aap namaz padh rahe ho, जिसे आपको घूर रहे हैं आप नमाज, और ये ऐसा नहीं कर सकते कहीं किसी दूर कोने में किसी पहाड़ी पर जाके कहीं जाके, या अगर अल्लाह अगर आप इजाज़त दे तो मैं गाड़ी में जाके दरवाजे बंद करके सारे गाड़ी के फिर मैं नमाज़ पढ़ा करूं, या नॉइज़ कैंसिलेशन हेडफोन्स लगा के मैं नमाज़ पढ़ा करूं तब बाकी बाहर की आवाज़ ना। अल्लाह ताला ने हमें नमाज का हुक्म दिया, कोई मछेरा था उसने किश्ती पर खड़े होकर नमाज पढ़नी है, कोई किसान है उसने खेत में खड़े होकर नमाज पढ़नी है, कोई मजदूर है उसने मजदूरी में नमाज, कोई जंग के मैदान में उसने जंग के मैदान में नमाज पढ़नी है। यानी नमाज का जो ये सिलसिला है वो दुनिया को छोड़ के है कि दुनिया के साथ ही चल रहा है? दुनिया के साथ, मैं जब मैं न्यूयॉर्क में होता था, न्यूयॉर्क में
2: Assalamu alaikum. In Luton and its surrounding areas, it is now time for Salat al-Isha.
3: Luton aur iske mazafat mein namaz-e-Isha ka waqt hua chahta hai.
4: This azan has been sponsored by Ideal Properties. Contact us on 01582 72110 or log on to www.idealpropertiesltd.co.uk.